तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि मात्रै 2XXFM 98.3 म प्रतिष्ठा हामीले भर्खर सुन्यौं आस्था राउतको चौबन्दीमा नेपाली पप सिन कि एनर्जेटिक सिङ्गर आस्था राउतको क्याची हिट चौबन्दीमा यो गीतमा ट्रेडिसनल नेपाली आउटफिट चौबन्दी चोलीलाई मोडर्न वाइफसँगै ब्लेन्ड गरेर युवा वर्गको कन्फिडेन्स र कल्चरल चार्म एकैसाथ देखाइएको छ अब आस्थाको पावरफुल भोकल अपबिट रिदम अनि नाच्न मन लाग्ने बिटले यो सङ टिकटकदेखि युट्युबसम्म एकदमै भाइरल बनेको छ यसको भिडियो हेर्नुहुन्छ भने एकदमै कलरफुल कोरियोग्राफी र फन एक्सप्रेसनले म्युजिक भिडियोलाई अझै लाइभली बनाएको छ यति भन्दै वाट्स अन क्यानबेरा सेगमेन्टको पालो आएको छ अब सुनौ 9 to 15 October क्यानबेरामा के हुँदैछ त फ्लोरियाड फाइनल डे अन्टिल October 11 होइन कमनवेल्थ पार्कमा 1 million भन्दा बढी फुलहरूको रङ्गीन प्रदर्शन अन्तिम चरणमा छ दैनिक मनोरञ्जन परिवारमै सहभागी हुने गतिविधि वर्कसप सब निशुल्क प्रवेश सहित अब फ्लोरियाडमै सन्डे October 11 दिन लास्ट डेमा चाहिँ डग्स डे आउट भनेर राखिएको छ फ्लोरियाडको विशेष दिन कुकुरलाई लिएर घुम्ने मिल्ने रमाइलो कार्यक्रम 9:30 कमनवेल्थ पार्कमा छ 5:30 त्यसै गरी लाइभ म्युजिक लिली बीमा October 9 लाइभ एट पोलोमा लिली बीको साँझको प्रस्तुति हुँदैछ सुरु हुने समय 7:30 साँझ त्यसपछि ड्यानियल मगल्टनको कमेडी फ्राइडे 9 October दिन युसी लाइभ एक्स थिएटरमा व्हाइट हेयर व्हाइट नाउ स्ट्यान्ड अप सो 6:30 सुरु हुँदैछ त्यसपछि फ्रिडम फेस्टिभल 9 to 10 October क्यानबेरामा जिएसपीको प्रस्तुति सहित फ्रिडम फेस्टिभल 9 October सुरु 7:30 त्यसै गरी फ्लोरियाडमा पर्फर्मेन्स डाना ह्यासल ब्यान्ड 11 October ट्युलिप स्टेजमा 1 to 2 त्यसपछि अब गेमहरूमा एकदमै इन्ट्रेस्ट राख्नेको लागि चाहिँ गेम इभेन्ट भेन्डेटा समनर स्किमर्समा 11 October गुड गेम्स वर्डनमा चाहिँ अब 10:30 to 4 गेमिङ प्रतियोगिता हुँदैछ एन्ट्री यसको चाहिँ फी छ $25 है त्यसै गरी ट्याङ्गो नाइट भनेर पोलिस व्हाइट इगल क्लब टर्नरमा 7:30 to 10 3 hours ट्याङ्गो सङ्गीत र नृत्यको कार्यक्रम छ जुन चाहिँ एन्ट्री 12 rupees रहेको छ त्यसै गरी अब ACFID नेसनल कन्फरेन्स हुँदैछ नेसनल कन्भेन्सन सेन्टरमा मोबिलाइजिङ दि कलेक्टिभ रिसेपिङ सिस्टम फर अ जस्ट फ्युचर भनेर चाहिँ वार्षिक सम्मेलन हुन गइरहेको छ 12 October समय 12 अनि कमेडी नै छ है अर्को पनि द्याट्स वाट आई रेकन भनेर थर्सडे 15 October युसी हबमा प्यानिक एट द बिस्ट्रो अस्ट्रेलियाली कमेडियनको लोकप्रिय लाइभ सो हुन गइरहेको छ 7:30 अब यति भन्दै थिए क्यानबेरामा 9 to 15 October प्रमुख कार्यक्रमहरू तपाईँलाई मनपर्ने कुनै गतिविधि छानेर परिवार वा साथीभाइसँग सहभागी हुन नबिर्सिनुहोस् समुदायसँग जोडिने उत्कृष्ट अवसर हो भने प्लिज भोइस अफ क्यानबेरा सुन्दै रहनुहोस् अबको पालो रहेको छ अर्को गीतको आज म अलिक फरक गीत लिएर आएको छु अर्को राम्रो राम्रो गीतहरू है साथीहरू आज रहेको छ सत्यराज आचार्यको साँझ पर्यो इन्जोय दिस ट्र्याक

Tapai Sunday Hununsa and please voice of Canberra, Canberra Bata, Nepali Samudai Kulagi, 2XXFM 98.3 ma, ma protesta, Hamili Borkar Sunio, Satyaraj Acharya ko Maya Bodyo, Kostolagi Tapahalagit Saza Podio, Maya Bodyo, Azako Kalakar Porichema, Nepali, modern music, a respected singer, about Satyaraj Acharya ko Alikati Kura Kanigoro Haita, or Azamalipasaiko singer Herkulak Bokmalagariko episode ma, Lili Porichai Disaki. अब आज पालो रहेको छ सत्यराज आचार्यको उहाँलाई चाहिँ धेरैले डीप सोलफुल वॉइस अनि क्लीन म्युजिकल एक्सप्रेशन को लागि चाहिँ चिन्छन् सत्यराज आचार्य इज आल्सो नोन फर क्यारिङ फॉरवर्ड द म्युजिक लेगेसी अफ हिज फादर लेजेन्डरी सिंगर भक्तराज आचार्य तपाईहरु कतिलाई थाहा थियो हैन उहाँ चाहिँ भक्तराज आचार्यको सुपुत्र हुनुहुन्छ उहाँका गीतहरुमा सिम्प्लिसिटी प्युरिटी अफ मेलोडी अनि जीवनको भनम गहिरो भावनाहरुको चाहिँ एकदमै सुन्दर अभिव्यक्ति पाइन्छ बोलन माया तिम्रो साथ भक्तराज आचार्य ट्रिब्युट सङ जस्ता क्रिएशन्सले उहाँलाई नेपालको मॉडर्न म्युजिक सीनमा एकदमै रिस्पेक्टेड बनाएको छ हिज सिंगिंग स्टाइल इज काल्म हार्टफेल्ट एन्ड परफेक्ट फर लिसनर्स हु लव मीनिंगफुल नेपाली म्युजिक यति भन्दै सत्यराज आचार्यको एउटा छोटो परिचय दिदै अब म लाग्छु नेपाल अपडेटमा अब हेरौं अक्टोबर 1 देखि 7 सम्म नेपालका प्रमुख अपडेटहरू के के थिए हिमलुङ हिमालमा ठूलो हिम पहिरो गयो मृत्युको संख्या चाहिँ 15 जना पुगेको थियो मनाङको नारफा भूमि गाउँपालिका 5 मा 27 सेप्टेम्बरमा गएको हिम पहिरोपछि खोज तथा उद्धार जारी नै छ अहिले पनि अक्टोबर 1 सम्म हैन सबहरु फेला परेको थियो भनम पहिलो हप्ता सम्म 9 वटा सब फेला परेको थियो भने कुल मृत्युको संख्या चाहिँ 15 जना पुगेको थियो अझै एक जना बेपत्ता छन् स्थानीय प्रशासन र पाली सेनाले मर्स्याङदी नदीमा बनेको अवरोध हटाउने तथा विद्युतीय लाइन मर्मत कार्य पनि गरिरहेका छन् अब विश्व बैंकको आर्थिक पूर्वानुमान अनुसार अगस्त 26 को विनाशकारी बाढीपछि उद्योग र सेवा क्षेत्रमा परेको असरका कारण नेपालको आर्थिक वृद्धि 3.7 मा झर्ने विश्व बैंकको अनुमान छ यसले आगामी वर्षमा रोजगारी र लगानीमा चुनौती बढ्ने संकेत गर्दछ त्यसैगरी अब आउँदो अब भरम न हाम्रो चाड पर्वहरु नजिकिदै छ दशैं टीका लाउने शुभ साइत पनि सार्वजनिक यस वर्ष दशैं टीका लगाउने शुभ साइत अक्टोबर 21 बिहान 10:30 भनम अझ 10:26 बजे निर्धारण गरिएको छ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यही समय सर्वोत्तम साइत मानिन्छ त्यसैगरी अब भन्ने हो भने तातो पानी नाका पुनः खोल्ने तयारी भइरहेको छ जलवायु परिवर्तन र भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय समितिमा मन्त्री लम्सालले तातो पानी नाका पुनः सञ्चालनका लागि छलफल जारी को जानकारी दिए व्यापार र आवागमन सहज बनाउन यो नाका महत्त्वपूर्ण मानिन्छ अब हिमलुङ घटनापछि अस्ट्रेलियाको सहयोग प्रति प्रधानमन्त्री चाहिँले चाहिँ धन्यवाद प्रकट गरेका छन् प्रधानमन्त्री वालेन शाहले अस्ट्रेलियाली सरकारद्वारा प्रदान गरिएको अस्ट्रेलियन डलर 11 मिलियन बराबरको राहत तथा उद्धार सहयोग प्रति कृतज्ञता व्यक्त गरेका छन् ड्रोन विशेषज्ञ राहत सामग्री र 17 सदस्यीय उद्धार टोली नेपाल पठाइएको थियो को चाहिँ अलिकति राजनीतितर्फ हेर्ने हो भने नेपाली कांग्रेस अध्यक्ष पदका लागि नाम दर्ता गरिएको छ नेपाली कांग्रेसको 15 महाधिवेशनमा अध्यक्ष पदका लागि गगन थापा श्याम कृष्ण खड्गी र कृष्ण सिंह राठौरले नाम दर्ता गराएका छन् यसले पार्टी भित्रको नेतृत्व प्रतिस्पर्धा चर्किएको संकेत गर्छ यी थिए अक्टोबर 1 देखि 7 सम्मका नेपालका प्रमुख समाचार अपडेटहरू विदेशमा बस्दा पनि मातृभूमिको घटनाक्रमसँग जोडी रहनुहोस् नेप्लीज वॉइस अफ क्यानबेरा सुन्दै रहनुहोस् अबको पालो रहेको छ अर्को मिठो गीतको अबको पालो छ सुशान्त केसीको सारंगी प्लीज इन्जॉय दिस song.

तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 मा म प्रतिष्ठा नेपाली पप म्युजिकका वान अफ द मोस्ट लभ सिङ्गर सङ राइटर सुशान्त केसी उहाँको खास आइडेन्टिटी नै राइट्स हिज ओन लिरिक्स कम्पोजेस हिज ओन म्युजिक एन्ड सिङ्स विथ अ भेरी इमोसनल टोन हो होइन त सुशान्तको गीतहरू प्राय पर्सनल स्टोरिज लभ हार्ट ब्रेक अनि जीवनका सटल फिलिङ्सबाट प्रेरित हुन्छन् सिम्पल ऑर्केस्ट्रिक वाइव प्लस मॉडर्न पॉप प्रोडक्शन को ब्लेंड ले वहाँ को सॉन्ग मा युवाहरू मा बनाउन एकदम हिट बनेको छ आमा बेईमानी गुलाबी साथी हावाले तिम्रो मेरो कुरा अनि बार्दली जस्ता ट्रैक ले वहाँलाई नेपाल र डायस्पोरा कम्युनिटी दुबई मा वाइडली पॉपुलर बनाएको छ हिज वॉइस इज सॉफ्ट ऑनेस्ट एंड इंस्टेंटली कनेक्ट्स विथ लिसनर्स अब यति कुरा गर्दा गर्दै आज समय बितेको त पत्तै भएन आज नेप्लिज भोइस अफ क्यानबेरा सुन्नु भएकोमा र म प्रतिष्ठालाई कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि क्यानबेराको आवाज प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद अर्को कार्यक्रममा फेरि भेटौँला सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस् यति भन्दै आज तपाईँसँग बिदा लिने समय भइसकेको छ अर्को हप्ता यही दिन यही समय फेरि रमाइला गीत र कुराकानी सहित भेट्ने नै छु 98.3 2XXFM ma jada jadi

स्वीकार का उपहार आंसू छना खबर कल्पना को सुंदर संसार साउने भेले भत्काई दिए मेरो बारे में सोचता तिमीसँग एक पल को समय थिए न शायद तिम्रो हटले कसैको जीवन मरुभूमि बन्छ भनेर अलिकति पनि किन सोचे